0: नजिकै दै छ भन्नुपर्छ. गीतहरू लगातार आइरहेका छन्. त्यो हेर्दाखेरि हाम्रो नेपाली दिदीबहिनीहरूको महान पर्व हरितालिका तीज पनि आउँदैछ क्यारे जस्तो लागिरहेको छ.
1: एकदमै भदौ लागे लगत्तै होइन, एकदम सुरु हुन्छ नाच्ने दिन आए. हामी पनि बेला मौकामा नाच्छौँ होइन दिदी,
0: पक्कै पनि नाच्नुपर्छ नि होइन. कहिले काहीँ त हो यो सधैँ सधैँ आउँदैन, वर्षमा एकपटक आउने हो, त्यसैले नाच्नु पनि पर्छ, रमाइलो गर्नुपर्छ
1: अवश्य पनि. गत हप्ता हाम्रा एकजना श्रोताले हरितालिका तीज को गीत मगाएर यो कार्यक्रमलाई थालनी गर्नुभएको थियो दिदी है.
0: हजुर हजुर.
1: अब त्यो गीत सुनेपछि चाहिँ हरितालिका तीज आइसक्यो भनेर चाहिँ हामीले चाहिँ महसुस गरेका छौँ.
0: पक्कै पनि पक्कै पनि.
1: हजुर, आज पनि हाम्रा श्रोताले हामीलाई साथ दिनुभएको छ. मिठा मिठा गीत सङ्गीतको साथमा उहाँहरूको सन्देश त बाचित गर्नु नै छ होइन दिदी. सुरुवातमा हामी ठेगाना भन्छौँ.
0: हजुर हजुर. निशा अब ढिला नगरी ठेगाना दिनुपर्छ. ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एसक्यूबिजेन बिएफपिओ 4, र इमेल आइडी छ bfbsgorkha@bfbs.com, र फेसबुक पेज रहेको छ बिएफबिएस गोर्खा. तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ. हाम्रा फोन नम्बरहरू छन् 54280 55 54 33 930, 54 33 930 र 54 37 364.
1: यी त भए हाम्रा सम्पर्क नम्बर, ठेगाना, जुनै पनि माध्यमबाट तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ श्रोता. र कार्यक्रम परदेशीको सन्देशमा हामीले सुरुवाती पत्र राखेका छौँ. पहिलो पत्र मेरो हातमा परेको छ दिदी, र पहिलो पत्रको रूपमा मलाई अथवा हामीलाई पत्र पठाउनुहुने श्रोता हुनुहुन्छ छवि थापा, फोक्सटन केन्ट युकेबाट, है, पम्फुका हंसरा थापाटोल गुल्मी उहाँको ठेगाना छ है. भनेपछि हाम्रो छवि थापा दाई हरेक भदौ महिनामा आउने गर्नुहुन्छ है दिदी. हरेक वर्षको भदौ महिनामा हरितालिका तीज पर्छ, र हरितालिका तीजमा भने दिदी बहिनीहरूलाई उहाँले निमन्त्रणा गर्नुहुन्छ नि,
0: जहिले जहिले सम्झिनुहुन्छ, निमन्त्रणा गर्नुहुन्छ. हजुर, खुसी लाग्छ दाई.
1: आज पनि आउनु भएको छ, र सुरुवातमा भन्नु भएको छ आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाईमा दर्शन नमस्कार, साथै पाँच औलाहरूको गोर्खे सलाम भन्नुभएको. आज दाई भनी हुनुहुन्न कार्यक्रममा, दिदी हुनुहुन्छ है दिदी, र मेरो तर्फबाट नमस्कार छ दाईलाई, र कार्यक्रममा स्वागत छ. सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनी निशा, मिना लगायत सम्पूर्ण काठमाडौँ बिएफबिएस गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी 10 औँलाहरूको हार्दिक नमस्कार भनेर भन्नुभएको छ दिदी.
0: हजुर हजुर दाई, कार्यक्रममा एकदमै स्वागत गरे हामी दुईजना दिदी बहिनीले, र 10 औँला जोडेर नमस्कार पनि छ. आरामै हुनुहुन्छ होला, कुशल मङ्गलै हुनुहुन्छ होला, र आज विनोद दाई हुनुहुन्न, विनोद दाई नभएको कारणले म आएकी छु, हामी दुईजना छौँ है त.
1: हजुर हजुर, कुशल छु र कुशलताको कामना गर्दछु भन्नुभएको छ, धन्यवाद छ. मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको ठेगाना गुल्मी जिल्ला हंसरा पम्फुका हो, र हाल पनि कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु भनेर आफ्नो बारेमा छोटकरीमा यहाँ लेख्नु भएको छ.
0: हजुर हजुर, पक्कै पनि हामीलाई पनि थाहा भएको कुरा हो. हजुर अहिले बेलायतमा हुनुहुन्छ, र नेपालको घर भने गुल्मी हंसरा हो, एकदमै हाम्रो मुख आहार भइसकेको छ.
1: उहाँको मन मुटु सबै यही छ होइन दिदी. एकदमै केही महिना अगाडि उहाँ नेपाल भिजिट आउनुहुँदाखेरि स्टुडियोमा आउनुभएको थियो है दिदी. निकै रमाइलो भएको थियो हाम्रो भेटघाट, र छोटो एकदमै मिठो भेटघाट भएको थियो. छवि दाई एकदमै डाउन टु अर्थ, एकदमै सिम्पल व्यक्ति हुनुहुन्छ. सो उहाँ पर्सनालिटीको हिसाबमा पनि एकदमै राम्रो व्यक्तित्व हुनुहुन्छ.
0: हजुर हजुर, निशा हुनुहुन्थेन होइन त्यो बेला.
1: हजुर,
0: हामी पहिलो भेटमा हामीसँग भेट्नु भएको थियो, एकदमै रमाइलो भएको थियो. मिना दिदी अनि दाई आउनुभएको थियो, एकदमै रमाइलो कुराकानी पनि भएको थियो. अनि त्यसपछि फेरि निशा बहिनी आउनुभयो भने आउँछ है बहिनी भन्नुभएको थियो. त्यो बेला चाहिँ मेरो सायद अफ थियो होला, निशा र दाईहरूसँग भेट भएको थियो होइन, एकदमै रमाइलो कुराकानी पनि भएको रहेछ, फोटोहरू खिच्नु भएको रहेछ, राखेको मैले देखेँ.
1: हजुर, ढोकाबाट छिर्न साथ निशा बहिनीलाई मात्र हो भेट्न आएको आज भन्नुभएको थियो. एकदमै खुसी लाग्यो मलाई होइन. अब दाईले एकदमै हुन्छ नि अन्तर आत्मादेखि नै हामीलाई बहिनी भन्नुहुन्छ होइन, त्यो माया, त्यो सद्भाव, त्यो प्रेम छ नि त, त्यो कारणले गर्दाखेरि त्यो मायाले नै सायद यहाँसम्म दाईलाई तानेको जस्तो लाग्छ मलाई. तपाईँलाई पनि दुवैजना अस्ट्रेलियाहरूको न्यानो माया छ दाई, र न्यानो भन्दा पनि अहिले त युकेमा अलिकति गर्मी होला, शीतल माया होइन हजुर। अब उहाँ सम्झनातर्फ लाग्नु भएको छ, मेरो नम्बरी कृष्ण चामलिङ र उहाँका परिवारजनहरू त्यस्तै गरी स्वदेश र विदेशको विभिन्न ठाउँहरूमा

0: हरिएर बस्नुभएका सबै मेरा आफन्तजनहरू परिवारजनहरूमा साइन अनुसारको ढोग छ, आशीर्वाद अनि माया मिठो सम्झना छ। जीवनसाथी गीता लगायत सबै मेरा परिवारहरूमा मुटुभरिको न्यानो माया छ अनि धेरै आशीर्वाद छ। अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर पुन, भक्त राई, यामदास मुलिचा, त्यस्तै गरी राजेन्द्र बान्तवा राई, प्रेमध्वज गुरुङ र मदन लिम्बू जसले संसारका जुनै पनि देशमा गए पनि बिएफबिएस गोर्खा रेडियो सुनिरहनुहुन्छ। त्यस्तै गरी नेपालमा रहनुहुने अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, सुषमा सुस्केरा, दर्पण देविका रोदुङ, सरस्वती राई, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरूलाई पनि मेरो सम्झना छ। मलाई चिन्नुहुने र नचिन्नुहुने सबै सबै परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई मिठो सम्झना छ। अन्तमा विशेष गरी रेडियो नेपाल, बिएफएस गोर्खा रेडियो काठमाडौँ, ब्रुनाई र बेलायतका सम्पूर्ण परिवारहरूप्रति हार्दिक धन्यवाद छ अनि आभार प्रकट गर्दछु। फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु। धन्यवाद भन्नुभएको छ फोक्सटन केन्ट युकेबाट हामीलाई यो पत्र लेख्नु भएको थियो छवि दाईले। दिदी
1: हजुर हजुर, दाईलाई धेरै धेरै धन्यवाद छ यसरी आउँदै गर्नुहोला। हुन त हामीले भनिराख्नु त पर्दैन, हजुरहरू सधैँ आइराख्नुहुन्छ, जोडिराख्नुहुन्छ, एकदमै खुसी लाग्छ। र हजुरलाई फेरि पनि धन्यवाद दिँदै हजुरलाई अब हामी एउटा गीत राख्छौँ, होइन नि सर?
0: हजुर हजुर, एउटा गीत राख्छौँ र त्यो गीत एकदमै मिठो गीत, नयाँ गीत है दिदी,
1: एकदमै
0: मायाले मलाई हेरेको हेरे भन्दै हुनुहुन्छ खेम सेन्चुरी र कल्पना देवकोटा। हजुर, अब भाउजूलाई तपाईँले कत्तिको हेर्नुहुन्छ है यो गीतले भने जस्तै, सायद भाउजूलाई पनि हाम्रो छवि दाईले हेर्नुहुन्छ एकदमै मायाले, होइन दिदी? ल, यो गीत यो हाम्रो छवि थापा दाईले भाउजूको निम्ति सुनाउँदै हुनुहुन्छ, सिकार्नुहोस् यो गीतलाई।

0: मायाले मलाई हेरेको हेरै किन हो कुन्नी यति धेरै किन हेरेको होला मिनालजी?
1: आहा, मन परेर होला निशा, पक्कै पनि मन परेर हेर्न मन लाग्यो होला है।
0: हजुर हजुर,
1: त्यो नै भन्नुपर्छ है मेरो तर्फदेखि चाहिँ।
0: मन परेको मान्छेलाई
1: कसैले त्यसो भन्छ नि होइन, त्यो हुन सक्छ भन्न खोजेको है।
0: हजुर हजुर, गीतले पनि त्यही भन्छ। छवि थापा दाई र भाउजूको निम्ति हामीले यो गीत राखिदिएका थियौँ श्रोता, उहाँलाई धन्यवाद भन्दै अब हामी दोस्रो पत्रतर्फ लाग्छौँ दिदी।
1: हजुर हजुर, अब छवि दाईलाई धन्यवाद भन्दै हामी लागौँ। कोरियामा हुनुहुन्छ सुनिल निर्दोषी पार घरी भाइ, उहाँले लेख्नुहुन्छ सेवारो नमस्कार सेवा भन्नुभएको छ। आदरणीय बिएफबिएस गोर्खा रेडियोका सञ्चालिका दिदीहरू निशा मिना सुसन बाला अनि दाई विनोदमा म नियमित भाइ सुनिल निर्दोषी पार घरीको तर्फबाट साहित्यिक अभिवादन सेवारो नमस्कार भनेर भन्नुभएको छ।
0: हजुर हजुर, सेवारो सेवारो नमस्कार र कार्यक्रममा स्वागत छ सुनिलजी। यहाँ लगायत यहाँको परिवारजन सबैजनाले अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ भने सुनिलजी त साउथ कोरियामा हुनुहुन्छ है दिदी, र उहाँको परिवारजनहरू भने अहिले ताङखुवा धनकुटामा हुनुहुन्छ, त्यहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ। यहाँहरू सबै सबैलाई हाम्रो नमस्कार छ र कार्यक्रममा स्वागत छ।
1: अनि मेरो परिचय भन्नुपर्दा सुनिल निर्दोषी पारघरी छथर जोरपाटी गाउँपालिका दुई ताङखुवा धनकुटा हो। हाल भने कर्मथलो कोरियाबाट लेख्दैछु। नियमित रूपमा कार्यक्रम सुनिरहेको हुन्छु। अब मेरो सन्देशतर्फ लागौँ। सर्वप्रथम विनोद दाजु, दिदीहरू निशा मिना सुसन बाला लगायत बिएफबिएस गोर्खा रेडियो सम्पूर्ण परिवारलाई हृदयदेखि नै सम्झन चाहन्छु। बिएफबिएस नेपाल युके ब्रुनाई अनि रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण परदेशी तथा स्वदेशी सम्पूर्ण रेडियो पारखी साथीहरूलाई मिठो माया अनि अविरल सम्झना छ। धनकुटा ताङखुवामा हुने मेरो जीवन सङ्गिनी निलु लिम्बू, छोरा सुदीप अनि छोरी शिवानीलाई मिठो सम्झना, अनि बहिनी पञ्च खजुम, उषा सापकोटा, सङ्गीता मगर, जुनिना राई, तिका अभागी पारघरी, दिदी रितु सुब्बा, दिदी झापाली कान्छी सरस्वती राई, अनि ताप्लेजुङका साथीहरू सन्जु सुब्बा, हेमा लिम्बू, खोटाङ नेर्पाका साथी दर्पण देविका राई, काठमाडौँका साथीहरू सोल्टिनी सुषमा सुस्केरा, अरुणदी खत्री, सिमला मुस्कान, सिन्धु का साथी विनिता सुनवार, अनि साथीहरू विक्रम अर्पण, लोकमाया सुनवार, नरेन्द्र रिमाल, दिदी आशा श्रेष्ठ, अनि साथीहरू रीता सुच्चा राई, टङ्क किरात, सहयात्री सरु, पार्वती खत्री पारु, उषा किरण राई, रोशन फुलाहाङ, सुमी लिम्बू, प्रतिमा स्पर्शी, लक्ष्मी लक्की राई, अनि सबैलाई सम्झनाका साथै मिठो माया छ। मलाई तपाईँहरूकै रोजाइमा रहेको कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए। अर्को पत्रमा भेट्ने बाचाका साथ बिदा भए सेवारो नमस्कार भन्नुभएको छ सुनिल निर्दोषी पारघरी छथर जोरपाटी ताङखुवा धनकुटा हाल भने साउथ कोरिया।
0: हजुर सुनिलजी, हामीलाई कार्यक्रममा सधैँ साथ दिनुहुन्छ होइन, अहिले साउथ कोरियामा बसेर पनि सुन्नुहुन्छ, भाग लिनुहुन्छ, त्यसको लागि धेरै धन्यवाद छ। नेपालमा हुँदा पनि तपाईँले एकदमै धेरै नियमित रूपमा भाग लिनुहुन्थ्यो, हामीलाई सम्झेर फोन गर्नुहुन्थ्यो है। अहिले त्यता हुनुहुन्छ, नेपाल आउँदाखेरि हाम्रो स्टुडियोमा आउन नभुल्नुहोला, हामीले बारम्बार तपाईँलाई बोलाइरहेका छौँ, इन्भाइट गरिरहेका छौँ होइन दिदी। काठमाडौँ झरेपछि हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा फोन गर्नुहोला होइन, हाम्रो एकदमै नजिक छ, हाम्रो ब्रिटिस गोर्खाज नेपाल भनेर तपाईँले पठाओ, इन्ड्राइभ याङ्गो अरू उबर गर्नुभयो भने के हुन्छ, तपाईँ यहाँ आइपुग्नुहुन्छ, तपाईँलाई धेरै गाह्रो पनि हुँदैन होइन। हजुर, त्यसरी आउनुहोला, स्टुडियोमा मिठो कफीको साथमा हाम्रो कुराकानी हुनेछ, तपाईँलाई एकदमै स्वागत छ। र आज कार्यक्रममा भाग लिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद छ। तपाईँको बहिनी हुन्छ पञ्चा खजुम पारघरी, जो अहिले ताङखुवामा बसेर हामीलाई सुनिराख्नु भएको छ, सो पञ्चा बहिनीले पनि सुनिराख्नु भएको छ भने यहाँलाई पनि हरितालिका तिजको धेरै शुभकामना छ। अब तपाईँको पालो, दाईको पालो त सकियो, अब तपाईँको पालो होइन, तपाईँले पनि पत्रको उत्तर दिन सक्नुहुन्छ अथवा पत्र लेख्न सक्नुहुन्छ कि कसो दिदी?
1: पक्कै पनि निशाले भने जस्तै गरेर आउनुहोला है भाइ, हामी पनि आग्रह गर्छौँ, निमन्त्रणा गर्छौँ, हाम्रो अफिसमा आउनुहोला, चियाको सँगसँगै कफी के पिउनुहुन्छ होइन, हामी सँगसँगै बसेर खाने अनि रमाइलो कुराकानी पनि गर्ने गफ गर्ने भनौँ न है, आउनुहोला भन्न चाहे।
0: ल अब उहाँलाई हामी दुवैजना मिलेर एउटा मिठो गीत राखिदिनुपर्छ दिदी।
1: हजुर, हामीले राखिदिएका छौँ इन्दिरा जोशी र राजन रासिवाकोटीले गाउनु भएको छ
0: ओइ ओइ चमेली। स्वीकार्नुहोस् यो गीतलाई।

0: हजुर, यो छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्छु। मेरो नाम हो निशा गुरुङ र मलाई साथी दिनुहुन्छ दिदीले।
1: कार्यक्रममा फेरि स्वागत तथा नमस्कार छ, म मीना थापाको तर्फबाट।
0: हजुर, विश्राम भन्दा अगाडि हामीले सुनिल निरोजोशी पारघरीजीको लागि एउटा मिठो गीत राखिदिएका थियौँ, ओइ ओइ चमेली बोलको दिदी, होइन?
1: हजुर, इन्दिरा जोशी र राजन राज सेवाकोटीले गाउनु भएको थियो, मन पर्यो होला भन्ने हामी आशा राख्छौँ। निशा,
0: फेरि पनि छोटकरीमा ठेगाना भन्छ।
1: हजुर हजुर, कार्यक्रममा फेरि पनि ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एचक्यूबिजेएन बिएफपिओ 4, इमेल आइडी bfbsgorkha@bfbs.com, र फेसबुक पेज रहेको छ बिएफबिएस गोर्खा, टाइप गर्नुहोला, हजुरहरूले पक्कै पनि देख्न सक्नुहुन्छ। र हाम्रा कन्ट्याक्ट नम्बरहरू छन् 5408055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यी तपाईँ हाम्रो ठेगाना, तपाईँले हामीलाई पत्र पठाउन सक्नुहुन्छ, इमेल मार्फत पनि पठाउनुहुन्छ भने एकदमै स्वागत छ, होइन दिदी? फेसबुकबाट पनि तपाईँले इनबक्स गर्न सक्नुहुन्छ श्रोता, र हामीलाई पोस्ट बक्समा पत्र खसाल्नु मन छ भने तपाईँले आफ्नै हातद्वारा लेखिएको हस्तलिखित पत्र पठाउनु पर्ने हुन्छ, र त्यसको लागि पनि हामी विशेष विशेष पुरस्कार दिने गर्छौँ। पोस्ट बक्स नम्बर हो 5095। ल, यो त भयो जानकारी, अब भने हामी कता लाग्दैछौँ मिना दिदी?
1: हजुर, अब आफ्नै आवाजको सन्देश रहेको छ। सन्देश दिने हाम्रा श्रोता हुनुहुन्छ निशा थापा अनि अमर निर्दोष। हाँ, दुवैजनाको आफ्नै आवाजको सन्देश रहेको छ, अबको पालोमा यो सन्देश सुन्छौ।
2: नमस्ते, मेरो नाम निशा थापा, अनि मेरो के अरे म यहाँ सीतापाइलाबाट बोलेको। बिएक्सबिएसमा म गीत गाउँदैछु सबै सब साथीहरूलाई सम्झेर।

0: एस गोरखा रेडियो।
1: नमस्कार, पर्सा जिल्ला ठोरी चार विजय बस्तीबाट अमर निर्दोष बीएफबीएस रेडियो गोरखा काठमाडौँका कार्यक्रम सञ्चालिका निशा गुरुङ लगायत रेडियोका सबै टिमलाई नमस्कार। विदेशमा रहनुहुने मित्र छवि थापा, राजेन्द्र बान्तवा, पोखरी कान्छा, धनवीर पुन, जीवहरूलाई बिर्सेको छैन, नमस्कार। ठोरी पर्सा जिल्लाको ऐतिहासिक पर्यटकीय क्षेत्र हो। अङ्ग्रेजी महिनाको फर्स्ट जनवरी एकमा स्वदेश तथा विदेशबाट ठोरी हेर्न र वनभोज खान हजारौँ मानिसहरू ठोरी आउने गर्छन्। तपाईँहरू पनि एकपटक ठोरी आउनुहोस्, घुम्नुहोस्, रमाउनुहोस्। धरानका मित्र शेखर प्रसाद श्रेष्ठ हाल बिमारी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। रौतहटका मित्र राम पुकार राय, गडाकोटका ओम मणि साबकोटा, साहित्यकार दाजु अरुण नदी खत्री, सिन्धुलीकी बहिनी नानु निर्मला शाह, भोजपुरकी बहिनी बसन्ती राई, चितवनका मुरली कोइराला, मितज्यू अमर निर्दोष, मितज्यू अमर गुरुङ, यी अभागी रमिला बान्तवा राई, रोशन फुलहाङ राई समेतलाई सम्झिन्छु। म अलि सन्चो छैन, बिरामी छु, उपचार भइरहेको छ। शेखर प्रसाद दाजु पनि बिमारी, म पनि बिमारी, हामीलाई भगवानको कृपा लागोस्, छिट्टै सन्चो हुनेछौ। निशा गुरुङ म्यामलाई नमस्कार गर्दै बिदा हुन्छु। सबैको जय होस्। जय श्री पशुपतिनाथ, बुद्धं शरणं गच्छामि।

0: You just heard the azan, or the call for Isha, or the evening prayer. The Prophet, peace be upon him, said, "The prayer in congregation is 27 times better than the prayer offered by a person alone." Related by Imam al-Bukhari and Muslim, according to Ibn Omar.
1: And now for your daily guide, the time to perform the Subuh Adhan prayer for tomorrow will be at 4:57 a.m. in the morning. Prayer times are based on Brunei, Muara and Temburong districts. If you are in Tutong district, add 1 minute, while for those in the Bulai district, add 3 more minutes. May we all be further guided by Allah.
2: गोरखा रेडियो अब हामी रोशन जीको यो सन्देश सँगसँगै बिदा पनि माग्नुपर्छ दिदी
3: हो नि निशा अब ढिला नगरी बिदा माग्नु बेला भएको छ आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै फेरि पनि आउने बाचा गर्छु किनभने कहिलेकाहीँ म पनि आउने गर्छु त्यसैले सबैलाई बाचा गर्दै म पनि बिदा भए यहाँको दिन शुभ रहोस् हवस् त नमस्ते
2: हजुर कार्यक्रममा भाग लिएर र सुनेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोतालाई धेरै धेरै धन्यवाद छ र कार्यक्रममा यसरी नै हामीलाई साथ दिँदै जानुहोला यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते शुभ दिन बाई